0: نوديها إكم ميجاهاتس تيفهي اف ام.
1: ايه كوڑو کو فاتح جهيلا ما آهار ميها كاري گاتي مي اميها اندگو آنا ايه ناچا پين نمبر نو فن نحساب اگن تيبه ماني
2: آن
3: کوبا ميتا هون ڈاست بین ايه ري دو ميو اس ڈاست بین کرنو لام ماني
4: अब दफ़े हिलावत काय को माजी के तिरिया
5: हित तकुंचा आगहोदी एम्मे गायावा फन्नानुंगे हांदान तकाय को
4: हांदान तोगे तिरिया दातुर कोल्लमा